0: सातवीं माहिदे जे टीह ॾींहनि अंदर अमरीका पंहिंजे फ़ौजी ईरानी हदनि मां हटाईंदो। सिंध जे नए माली साल लाइ 3,562 अरब रुपयनि जी बजेट पेश, 36 अरब खां वधीक जो खसारो हूंदो। मुलाज़िमनि जी पघारनि ऐं पेंशन में 7% वाध जो ऐलान। फौरियतनि जो घटि में घटि उजूरो 40,000 मां 43,000 रुपया कयो वियो। 2,75,000 ख़ानदान खे मुफ़्त होम सोलर सिस्टम ॾियण वारी स्कीम मुताबिक़ सालियाने तरक़ियाती बजेट में कटौती। तरक़ियाती बजेट 1,018 अरब मां घटाए 980 अरब रुपया मुख़्तस कई वई। वफ़ाक़ सां तय थियल माहिदे तहत तरक़ियाती प्रोग्राम 575 अरब रुपयनि मां घटाए 400 अरब रुपया कया वियो। ग़ैर तरक़ियाती बजेट में 418 अरब रुपयनि जी वाध। ॿोझ मुतासिर घरनि जी ॿीहर तामीर लाइ 5.2 अरब, पुठिते पियल तबक़नि जी ज़िंदगी बहितर बणाइण लाइ 13.3 अरब रखण जी तजवीज़। बेनज़ीर हारी कार्ड लाइ 2.5 अरब, सिंध पीपुल्स सपोर्ट प्रोग्राम ऐं पीपुल्स हाउसिंग स्कीम लाइ 2.5 अरब रुपया मुख़्तस।
1: सिंध में 50 करोड़ रुपयनि खां वधीक ज़रे आमदनी ते 8% सुपर टैक्स लागू। प्रॉपर्टी डेवलपर्स ऐं प्रोमोटर्स ते फी स्क्वायर यार्ड 100 रुपया, इंश्योरेंस एजेंट्स ते 2% इंश्योरेंस सिंध फाइनेंस बिल सिंध असेंबली में पेश करे छॾियो। री इंश्योरेंस सर्विस, अडावती सर्विस, इंश्योरेंस एजेंट्स ऐं ब्रोकर्स ते टैक्स लागू। लीगल सर्विस टैक्स, कंसल्टेंट्स, रिपेयर सर्विस, ब्यूटी ऐं फिज़िकल सर्विस टैक्स जे दायरे खां ॿाहिरि।
0: सिंध जे बजेट में तालीमी शोबे लाइ 620 अरब ऐं सिहत लाइ 393 अरब रुपया रखण जी तजवीज़। अमन अमान, जेलनि ऐं पॉलिसिंग लाइ 216.537 अरब, कानून ऐं पार्लियामानी मामलनि लाइ 27.565 अरब, ज़रात लाइ 38.22 अरब, लाइव स्टॉक ऐं फिशरीज़ लाइ 11.6 अरब रुपया रखिया विया। आपाशी शोबे लाइ 41.1 अरब, मकानी खाते लाइ 201.39 अरब, इतलात खाते लाइ 10.856 अरब मुख़्तस। स्कूल एजुकेशन जे प्राइमरी, मिडिल सेकेंडरी ऐं हायर सेकेंडरी लाइ 446.958 अरब रुपया मुख़्तस। कॉलेज एजुकेशन लाइ 41.214 अरब, यूनिवर्सिटीज़ ऐं बोर्ड्स लाइ 9.417 अरब ऐं पब्लिक हेल्थ इंजीनियरिंग लाइ 8.18 अरब रखिया विया।
1: सिंध हुकूमत माली साल 2027-28 जी बजट में मुख़्तलिफ़ खातनि में 8,499 नौकरियूं पैदा करण लाइ 16,73 करोड़ रुपया रखी छॾिया। बजट दस्तावेज़नि मूजिबि एजुकेशन एडमिनिस्ट्रेशन में 7,635 नयूं नौकरियूं पैदा कयूं वयूं आहिनि।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
3: पंहिंजो शहर, पंहिंजो घर, सकरंट ऐं सकरंट जो आवाज़
4: GFM 90.8
5: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ثم بعثنا من بعدهم موسى پھر بھیجا ہم نے ان کے بعد ان کن کے بعد یعنی پچھلی بستیوں کے بعد جن کا ذکر ہوا یا جن میں سے کچھ کا نہیں بھی ہوا کس کو بھیجا موسیٰ موسیٰ علیہ السلام کو بآیاتنا اپنی نشانیوں کے ساتھ معجزات کے ساتھ کہاں بھیجا الی فرعون وملئہ فرعون اور اس کی قوم کے سرداروں کے پاس فظلموا بها تو انہوں نے ان نشانیوں کے ساتھ نشانیوں سے کیا مراد ہے کہ ان کو مانا نہیں اور انہیں جادوگری قرار دیا معجزات کو ساحری قرار دیا یہ تھا دراصل ظلم جس طرح عام لوگ اللہ کی طرف سے آئے ہوئے عذاب کو کسی دنیاوی سبب سے منسوب کر دیتے ہیں فانظر پھر دیکھو کیف کان عاقبۃ المفسدین کس طرح ہوا انجام مفسدوں کا فسادیوں کے ساتھ پھر ہوا کیا ان ظالموں کے ساتھ پھر اللہ نے کیسا معاملہ کیا گویا جو شخص اللہ کی بات کو جیسی وہ ہے ویسی سمجھنے کی کوشش نہیں کرتا تو دراصل اپنا